0: 1946 भदौ कृष्ण पक्षको नवमी तिथि मानव बेचबिखन विरूद्ध राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिए। विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। सुरुङभित्र चामत्कारिक सफलता, भोटेकोशी हिमबारीले ल्याएको दुखद खबर।
1: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण भनी आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, छ महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
0: काकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात। बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
1: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यू इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
0: र नेपाल भलिबल लीग एनबीएलमा सगरमाथाको विजयी शुरूआत। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोली लगातार दोस्रो हार। कराते टोलीले जापानमा प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिएको प्रसंग।
1: बाढ़ीले क्षति पुर्याएका रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो त्रिशुली ए आयोजनामा हिजो 6 जनाको शव फेला परेको छ। तालिम प्राप्त कुकुर सहितको टोलीले सल्ले टार क्षेत्रमा 6 शव फेला पारेको हो। नेपाली सेनाले शव बट्टार ल्याएको छ। आयोजनामा अझै 551 जना सम्पर्कविहीन रहेको जनाइएको छ। यसैबीच रसुवागढ़ी जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक मेसिन तथा उपकरण आयोजना स्थलसम्म पुर्याउन नसक्दा खोजी रोकिएको छ। खराब मौसम र नदीमा पानीको सतह बढ़ेका कारण उपकरण धुन्चेबाट अघि लैजान सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट 93 जना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3B आयोजनाबाट 191 जना अझै सम्पर्कविहीन रहेका छन्। विद्युत गृह क्षेत्रमा उत्खनन पनि खोज जारी राखिएको छ भने माथिल्लो त्रिशुली 3H विद्युत गृहमा फँसेका 2 जनाको 216 घण्टापछि हिजो सकुशल उद्धार गरिएको छ। लाङटाङ खोलामा 41 जना हराइरहेकोमा 2 जनाको शव भेटिएको छ। चिमिली मैलुङ खोला र रसुवा भोटेकोशी आयोजनामा पनि केही व्यक्ति अझै सम्पर्कविहीन रहेको नेपालका निजी ऊर्जा उत्पादकहरूको संस्था इप्यानले जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ़दो क्रममा छ। बाढ़ीपछिको उद्धारका लागि सरकारले बाढ़ी आएकै दिन अर्थात भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड़ रूपियाँ भन्दा बढ़ी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 11.23 करोड़ रूपियाँ जम्मा भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2.08 करोड़ रूपियाँ पहिलेकै बचत थियो। बाढ़ीपछि भने कोषमा 10.01 करोड़ रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढ़ीपछि कुल 12.01 करोड़ रूपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11 अर्ब रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 बैंकमा रहेको खातामा हिजोसम्म 8.20 करोड़ रूपियाँ कायम रहेको छ।
1: प्रेस काउन्सिल नेपालले विपदका बेला अपुष्ट सूचना, विध्वस्त दृश्य र पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा आम संचार माध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह समेत गरेको हो। निर्देशिका अनुसार

0: आर मृत्यु घाइते बेपत्ता क्षति तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन गर्नुपर्नेछ। अब शव अत्यधिक रक्ताम्य दृश्य तथा पीड़ित र शोकमा रहेका परिवारका निजी दृश्य सामान्यतया सार्वजनिक नगर्न पनि भनिएको छ। सामाजिक सञ्जालबाट प्राप्त सामग्री प्रयोग गर्नु अघि स्रोत स्थान समय सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुराना वा अन्य स्थानका भिडियो तथा याईबाट सृजित दृश्यलाई वास्तविक घटनाको जस्तो प्रस्तुत नगर्न पनि निर्देशन दिइएको छ। काउन्सिलले विपदका समाचारमा सुरक्षित स्थान, मौसम, पूर्व चेतना, त्यसै गरी अस्पताल, राहत केन्द्र र उद्धार र आपतकालीन सम्पर्क जस्ता उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। गलत सूचना प्रकाशित भए तत्काल सच्याउनु पर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्च स्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ।
0: सरकारले ग्यास अभाव नरहेको दावी गरिरहँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। सर्वसाधारण बिहानैदेखि खाली सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। केही उपभोक्ता ग्यासका लागि बिहान 3 बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। भोटेकोशी बाढ़ी, त्रिशुली नदीको कटान र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा राजधानीको ग्यास आपूर्ति प्रभावित बनेको छ। उपभोक्ताले भने प्राकृतिक विपत्तिसँगै व्यापारीको कालो बजारी र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या बढ़ेको आरोप लगाउँदै आएका छन्। लामो समय लाइनमा बसे पनि ग्यास नपाउँदा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिण्डरको व्यवस्था कड़ाईका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो पहुँचवालाले लाइन नबसी ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप उपभोक्ताले लगाएका छन्। सरकारले भने ग्यासको अभाव नभएको र नियमित रूपमा आपूर्ति भइरहेको दावी समेत गरेको छ।
1: यसैबीच उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रूपियाँसम्म बढ़ाएको हो। नयाँ मूल्य अनुसार एक्सेल अण्डा 605 रूपियाँ, ठूलो 590 रूपियाँ र मीडियम अण्डा 550 रूपियाँ प्रति क्रेट पुगेको छ। सानो अण्डाको मूल्य भने 458 रूपियाँमै कायम रहेको छ। संघका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ पुगेको छ। यसअघि एक्सेल अण्डा 590, ठूलो 575 र मीडियम अण्डा 535 रूपियाँ प्रति क्रेट थियो। उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढ़ेको संघले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक
2: एफेक्टेड एरियामा पर्नुहुन्छ र उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निस्तरी पनि हुन्छ।
1: काकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात, बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर।
0: भोटेकोशी त्रिशुली बाड़ीमा परिवारदेखि घरसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा रहेका छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताइएको छ। तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान दिन नसकेको गुनासो आइरहेको छ। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरो हेरिरहने, टोलाई राख्ने, खाना नमान्ने, परिवारका मृत तथा बेपत्ता सदस्यको नाम लिएर बरबराउने जस्ता समस्याहरू देख्न थालिएको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालबाट 20 जनाको टोली त्रिशुली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली भने खटाएको छैन।
1: मलेसिया वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउँदा विभिन्न शुल्क थपिन सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाइ छ। यसबाट कुल लागत 6 लाख रूपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार एफडब्ल्यूसीएमएसमा प्रति कामदार 3,500 रिंगेट सेवा शुल्क तथा भिसा प्रमाणीकरण वा कोटा प्रक्रियामा थप 1,500 रिंगेटसम्म शुल्क लाग्न सक्छ। सीमित कम्पनीलाई मात्र मागपत्र प्रशोधनको अधिकार दिइए थप रकम असुलीको जोखिम समेत रहने उनीहरूको आशंका छ। मलेसियाले नेपाल सहित विभिन्न देशबाट कामदार लैजान निश्चित भर्ती कम्पनीलाई एफडब्ल्यूसीएमएसमा सूचीकृत गरेको छ, तर नेपालले यसबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
0: उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेडमा 15 रूपियाँसम्म बढ़ाएको हो। यता काकरभिट्टा नाकाबाट एक वर्षमा 14,06,83,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको छ। भारत र बंगलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जड़ीबुटी निर्यात भएको हो। नेपाली जड़ीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ़दै गएको छ। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यातबाट 2,66,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। बंगलादेशतर्फ पनि 269 मेट्रिक टन चिराइतो निर्यातबाट 6,56,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। यसै गरी बंगलादेशतर्फ रिठा, क्यारोला तेल, सतावर, पदमचाल, जटा मसी लगायतका जड़ीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जड़ीबुटीको प्रशोधन र बजारीकरणमा थप सहजीकरण भए पूर्वी नाकाबाट निर्यात अझ बढ़ाउन सकिने व्यवसायहरूले बताएका छन्।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहित छ महत्वपूर्ण निकायमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई बढ़ुवा गरी प्रमुख सचिवमा पदस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सरूवा भए पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
0: मलेसियामा वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै काम पठाउने व्यवस्था लागू भए नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेटलाइजन म्यानेजमेन्ट सिस्टम अनुसार कामदार पठाउँदा विभिन्न शुल्क थपिने पनि रोजगार कम्पनीहरूले बताएका छन्।
1: साझा खबरमा अब पत्र पत्रिकाको खबर। कान्तिपुरको भित्री पृष्ठमा कृष्ण भीरमा री भित्तो काटेर बाटो खोल्न थालियो शीर्षकमा सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न शुरू गरिएको छ। सड़क विभागले दुवैतर्फबाट एक्साभेटरले सड़क खन्ने काम गरिरहेको जनाएको छ। करिब 50 मिटर बाटो खोल्ने काम सकिसकेको विभागले जनाएको छ। विभागका मलेखु मुगलिन सड़क खण्डकी प्रमुख सजना अधिकारीले कृष्ण भीरमा पहिरो गएको क्षेत्रभन्दा माथिबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आँखै अगाडि भाइ बग्यो शीर्षकमा अर्को खबर छ भने डीएनए रिपोर्ट पर्खिरहेको त्यो हात शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर रहेको छ। बाढ़ीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धूलोले ढाकिएको त्यो हात देखेपछि उहाँलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको स्याफ्रोवेसी 5 सुनचाँदीको व्यवसाय गर्दै आउनुभएका झापाको बुद्धशान्ति 2 33 राजकुमार दियाली, उहाँकी 30 श्रीमती श्रुति र मात्र 4 छोरा सिराजलाई सम्पर्कविहीन बनाइदियो। अहिलेसम्म तीनैजनाको अत्तोपत्तो छैन। बाढ़ीपछि परिवारका सदस्यहरू सब खोज्दै चितवन र नवलपुर समय पुगे। ठाउँ ठाउँमा ढुंगा हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। पछिल्लो समय बाढ़ी प्रभावित का आफन्तहरू आफ्नो मान्छे खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ़दो क्रममा रहेको छ। यसैबीच अन्नपूर्णको पहिलो पृष्ठमा बाढ़ीको 10 दुईजनाको उद्धार कसरी सम्भव भयो उद्धार शीर्षकमा खबर छापिएको छ भने दुईजना त निस्किए अझै उद्धारको पर्खाईमा 936 शीर्षकमा भवनाथ प्याकुरेले काठमाण्डुबाट लेख्नु भएको खबर रहेको छ। विदेशीलाई दिए भइहाल्छ भन्ने सोच्ने गलत टिप्पणी छापिएको छ श्रीराम नेउपाण्डेको। त्यसै गरी 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकमा नितु खलेले काठमाण्डुबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित र देशहरूको गम्भीर ध्यानकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको दिल्लीबाट 26 बुधे सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला, विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने शीर्षकको अर्को खबर प्रकाशित छ। न्यूनतम तोकिएको मूल्यभन्दा बढ़ीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माण समेत गर्न आदेशमा भनिएको छ। त्यस्तै भित्री पृष्ठमा तराईका 15 ग्यास उद्योगमा 26 ब्रान्डका सिलिण्डर भरिँदै शीर्षकको खबर छ भने 8 जिल्लाका 18 स्थानीय तहमा अझै पुग्न सकेन नेशनल ग्रीन ग्रिड शीर्षकको खबर प्रकाशित छ। त्यस्तै अगस्तमा पर्यटन आगमन घट्यो शीर्षकको खबर छ। त्यसै गरी कृष्णवीर पहिरोको असर, हेटौडा काठमाडौँ यात्रामा बढ़दो जाम शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा सुरुङभित्र निराशा, निसासिएका 10 दिन सञ्जय र कवीरको उद्धार, विपत्ताका परिवार आशावादी शीर्षकको खबर प्रकाशित छ भने नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकको खबर पनि प्रकाशित छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनको राजधानी किएवमा रूसी ड्रोन र क्षेप्यास्त आक्रमण 24 घण्टा जारी रहेको जनाइएको छ। यसअघि राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएवका स्थानीयको दैनिकी असहज बन्दै गएको छ। रूसले तीव्र गतिमा उड्ने जेट संचालित र ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपियन संघ यूए औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट फर्काउन दबाव दिइरहेको बेलामा यूएले यो निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र म्यानमारले आसियन राष्ट्रसँग सम्बन्ध सुधार गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रपति मिन आङ हालनले अहिले भियतनाममा पुगेर अन्तर्राष्ट्रिय संचार माध्यमसँग आफूले सम्बन्ध सुधारका लागि अगाडि पहल बढ़ाइरहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति बनेपछि मिन भारत, चीन, लाओस, थाइल्याण्ड, कजाकिस्तान, बेलारूस र रूसको भ्रमण गरिसक्नु भएको छ।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल ए ले 22 ओभर एक बलमा 221 रन बनाउँदा सबै विकेट गुमाएको हो। म्यासर्सले नेपाल भलिबल लीग एनबीएलमा विजयी शुरूआत गरेको छ। हिजो त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियरलाई 3-1 सेटमा हराउँदै 3 अंक जोड़ेको हो। सगरमाथाले मधेसलाई 25-21, 25-21, 25-23, 25-15 पराजित गरेको हो। नेपाली कराते टोलीले जापानमा हुने 20 एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ। जापानको टोकियो स्थित विश्व सितोरियो कराटेको मेन डोजोमा टोली सेप्टेम्बर 6-16 तारीकसम्म प्रशिक्षणमा रहनेछ। हिजो टोली जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने 22 खेल मध्ये जापान पुग्ने कराती टोली पहिलो हो।
0: बाढ़ीपछि मनमा पनि असर, डर, आत्तिनी र निन्द्रा नलाग्ने समस्या भए के गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब म बाढ़ीपछि प्रभावितहरूको मानसिक स्वास्थ्यमा कसरी ख्याल गर्ने भन्ने विषयको प्रसंग। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा मानसिक स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने, यस विषयमा हामीले मनोपरामर्शदाता प्रणव राज रेग्मीसँग कुराकानी गरेका छौं।
2: पहिलो चरणमा हामीले के पायौं भने मान्छेहरूलाई अहिले पनि डर, त्रास, छिपी भयो भने उहाँ रियलाइजेसन त छ, तर कोप कसरी गर्ने भनेर चाहिँ एउटा त्यो मेजर चिज चाहिँ छैन, र सँगसँगै इमोसनल सपोर्टहरू चाहिँ उहाँले एकदम ल्याकिङ गरिरहनु भएको छ। त्यसले गर्दा न परिवारलाई सुनाउन सक्ने, परिवार आफै पनि बुझिरहनु भएको छ त्यस फ्रेन्डबाट। त्यसले गर्दा त्यो चिज चाहिँ उहाँहरूले चाहिँ अलि इमोसन चाहिँ रेगुलेसन चाहिँ त्यति गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ मैले चाहिँ अब्जर्भेसन चाहिँ गरिरहेको छु। उहाँलाई के आवश्यकताहरू छ त्यो कुराहरू पनि हामीले उहाँले बिस्तारै त्यो कुराहरू चाहिँ खोलेर भन्दै गर्दा चाहिँ हामीले अरूलाई पनि कोर्डिनेसन्सहरू गरिदिन पाइरहेछौँ।
7: विशेष त मानसिक स्वास्थ्य अझ सबल बनाउनको लागि कसले कस्तो खालको भूमिका खेल्नुपर्छ अहिलेको अवस्थामा?
2: तीनवटा सरकार हुँदै गर्दाखेरि पनि अहिले पनि तपाईँले आफ्नो गाउँ वडामा कसलाई सपोर्ट चाहिएको छ होइन, सो तपाईँको विभिन्न साइकोलोजिस्ट या काउन्सिलर्सलाई चाहिँ तपाईँले रिफर गरेर त्यहाँबाट तपाईँले आइडेन्टिफाई गरेर होइन त्यहाँबाट असेसमेन्ट गरेर भोलिको दिनमा चाहिँ तपाईँको प्रदेशीय अस्पताल हुन सक्छ होला, त्यहाँ तपाईँको साइकेट्रिक डक्टर हुन्छ। सो कतिपयलाई चाहिँ मेडिसिन पनि चाहिने हुन्छ र सँगसँगै तपाईँको थेरापिजहरू पनि चाहिने हुन्छ।
7: स्थानीय सरकारले अथवा जो राहत लिएर आइराखेका संघ संस्थाहरू छन् नि, उनीहरूले राहत सँगसँगै यो मनोसामाजिक स्वास्थ्यको लागि पनि विज्ञहरू सँगै ल्याउन कतिको महत्वपूर्ण छ?
2: जतिजना आउनुहुन्छ, जति संघ संस्थाबाट चाहिँ भोलिको दिनमा डिजास्टर कहीँ जाला रिलिफलाई जानुहुन्छ भने एटलिस्ट मिनिमम पनि टिएफए गरेर चाहिँ साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङहरू चाहिँ दिएर लिएर आउनुभयो भने चाहिँ सो द्याट एटलिस्ट भिक्टिमसँग तपाईँले बोल्दै गर्दा रेस्पोन्ड कसरी गर्ने होइन, कुन भिक्टिमलाई तपाईँले कसरी चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ बोल्ने, सानो सानो कुराहरू पनि सिक्न पनि निसरी छ जस्तो चाहिँ मलाई लाग्छ कि, किन भन्दा चाहिँ यो एकदमै इफेक्टिभ एरियामा पर्नुहुन्छ र सो उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि क्या मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
7: विशेष त यो बाढी पहिरो भूकम्प लगायतका यस्ता विपदहरूबाट प्रभावित भएका व्यक्तिहरूमा कस्ता कस्ता मनोसामाजिक अथवा मानसिक स्वास्थ्य समस्या अवस्थाहरू आउन सक्छन्?
2: सो मेन भन्छ ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हेर्न सक्छौँ। तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमा कन्भर्ट हुन सक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ है, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो। त्यो सोचमा ओभरथिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ। भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सक्ने चान्स लाइक टु हाई। अरू पनि कुराहरू चाहिँ थपिन सक्छ।
7: भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन, कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
2: हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन। 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू। उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ भने एउटा उहाँले चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली। उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन, सो उहाँ अहिले कहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ।
0: यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइसकेका छौं। साझा खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, 600 भेटिए। विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग।
0: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
1: काकडभिट्टाबाट 1 वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात। बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकार तयारी। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
0: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यु इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
1: र नेपाल भलिबल लीग एनभीएलमा सगरमाथाको विजयी शुरूआत। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, कराते टोली जापानमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्समा महेश ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पछिल्लो समय रसुवामा बाढ़ी गएसँगै केही वास्तविक बाढ़ी पीड़ित र केही बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री वितरणको विषयहरू निकै चर्चामा आइरहेका छन् र त्यही विषयलाई उठाउन खोजिएको छ। यहाँ वास्तविक बाढ़ी पीड़ितले पाउनुपर्ने राहत सामग्री र बाढ़ीको नजिकै अर्थात बाढ़ीले त्यति धेरै क्षति नभएकालाई पनि दिने राहत उस्तै उस्तै भएका कारण पनि कतिले असन्तुष्ट व्यक्त गरेका खबरहरू सार्वजनिक भइरहेका छन्। त्यही विषयलाई उठाउन खोजेको जस्तो देखिन्छ। दुईजना व्यक्ति दौड़दै गरेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, सम्पत्ति कमाउन विदेश जान्छन् क्या, अलिकतनि विपद कुर्नै नसक्ने।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: गर्ने भजनहरूमा दाऊदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करूणामय छन् भनी उनी स्वीकार गर्दछन् कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाइ, आजको दिनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौ, होइन त?
0: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ। उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारीसहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 149 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौं यो सुन्दर समयको लागि तपाईंले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईंको वचन अध्ययन गर्न सकौं र तपाईंको वचनबाट आशिषित हुन सकौं। प्यार प्रभुजी, तपाईं हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 149 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौं। यो दाऊदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18:1-2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18:6 पदमा दाऊदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकारा गरे र मेरा परमेश्वर का चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाऊदको एक अनुभवबाट लेखिएको थियो, जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ, जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपदको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाऊदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144 पद 1 भनिएको छ, परमप्रभु मेरो चट्टान, धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लड़ाई गर्न सिकाउनुहुन्छ। दाऊदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर, पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाऊदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैले रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुनेथ्यो।

दुई पदमा भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ। किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बितिजाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो। जीवन उहाँ बेगर उद्देश्यहीन, अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिएँ, जसले भन्थ्यो, जब म नासभिलमा पास्टर थिएँ, एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो।

0: अहिले परमेश्वरसँग दाउदको विन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस् र तीबाट धुवाँ उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाई ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाड़ी डढाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घोषणा गरिरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। छ पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना कानहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परम प्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19:11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोड़ा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिन्दथे जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुन सक्छ तपाईंलाई यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौं, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1 र 2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौ, तर हरेक दिन हामीले सधैँ, चाहे दुःखमा होस् चाहे सुखमा, उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परम प्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करूणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परम प्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परम प्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परम प्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी पाँच भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट खेदो दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन संग्रह 146 अध्याय पद एकमा भनिएको छ, परमप्रभुको प्रशंसा गर ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खाली ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नुहुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। तीन पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ, जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। मित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको आठ पल्ट उल्लेख भएको छ। पद पाँचदेखि आठमा भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्यूरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 आदेतिर पनि लागौं। त्यहाँ हामी देख्छौं यरूशलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद एक र दुईमा भनिएको छ, परमप्रभुको प्रशंसा गर किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरूशलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर, जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद बाह्रदेखि चौधमा भनिएको छ, हे यरूशलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ, उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ, उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशू ख्रीष्ट यरूशलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 54:11-13 पदमा भनिएको छ, हे दुःखमा परेकी आँधी बेरीले पछारिए कि औ सन्त्वना नपाए कि हेर म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्णमणिले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लालमणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद २०मा भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ, तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरूशलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन संग्रह 148 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148 पद 1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर। हे उहाँका सारा तारा मण्डल हो, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे ज्योति दिने तारा हो, उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 अध्यायतिर पनि लागौं। 149 एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौं जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशू हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौं वा झरनाहरूको नजिकमा हुन्छौं वा नदीहरूको छेउमा हुन्छौं या समुद्रको किनारामा हुन्छौं, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौं। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौं। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति। अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई सांगलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखिएका इन्साफ गर्नलाई। यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौं कि जब प्रभु येशू ख्रिष्ट यो पृथ्वीमा फर्किआउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2 अध्याय नौ पदमा भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रा परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौ जुन इन्साफको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: दाइ, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करूणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौं कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ, तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौ।
1: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौं?
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9790420 9797 0420 9797।

0: कस्तो सुधिलो अस्मिता पर्खिरहेको छ। उसको जिन्दगी हजुर बिना अधुरो छ। यदि ऊबाट केही गल्ती भएछ भने म माथि लाग्छु।
1: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भिडाउनु खोज्ने।

0: किन बिहे गर्छौ? हँ,
1: गोर्खाले तर कति माया गर्छ?
0: हिरो लागि त्यो पागल भइसक्यो।
2: यति बेला अस्पतालको बेडमा छटपटाइरहेकी छ।
0: त्यसो भए तँ किन बिहे गर्दैनस्? तँ पनि त उसलाई माया गर्छस्। मैले सबै कुरा थाहा पाइसकेँ विक्रम।

0: Just a minute. We will return back. Return back.
1: ए बाबु हतियार टर्च बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि.
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: है, बल्ल सम्झे. सर्पको टोकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ए दाई पख्नुस् त पख्नुस्. के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको.
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
5: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
5: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न. नमस्कार उपप्रमुखज्यू.
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ.
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो.
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
10: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।
11: तिमा एक पल खुसी थिया, म तिमीलाई जिन्दगी भर रुवाउन चाहन्छु।
12: मैले मेरो कुरा त सुन्न।

0: बस्छु है। ए साइला दाई, तपाईँ त कस्तो मुटु नै चिरिने गरी सारङ्गी रिट्नुहुन्छ नि।
1: नानी पनि त्यसै भनेका हुन् त, सारङ्गीले मनको पीडा बुझ्छ भनेर। ए साँच्ची नानीलाई एउटा कुरा सोध्न मन लागिरहेको थियो। नानीलाई सधैँ उदास मात्र देख्छु मैले, खै त्यो त बुझिन, तर दाइ भन्छु बहिनीको मनको पीडा सारङ्गीमा बजाउन मन लाग्यो।

दाई, मैले आफ्नो कुरा सुनाएर बेकारमा तपाईँको पनि मन दुखाएँ नि। के गर्नु, खान पाकै छ, लाउन पाकै छ, तर पनि मनमा शान्ति भने पटक्कै छैन दाई।

सबै यो सारङ्गीले गर्दा भएको। आज यो सारङ्गी हुन्थेन भने कसैको पीडा सुन्नु नि पर्थेन, मन पनि दुख्थेन। हे भगवान्, मलाई माफ गरिदेऊ, तिमीलाई साँच्ची राखेर आजदेखि यो सारङ्गी बजाउँदिन म। त्यसपछि कसैको दुःख सुन्नु नि पर्दैन, रुनु नि पर्दैन।

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौँ. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन हो.
5: हेर
6: त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन.
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स आयो, एम्बुलेन्स आयो. ल ल ल, उठाउ लगिहालो लगिहालो.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
7: मानसिक समस्याबाट बच्ने उपायहरू.
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
8: असल साथीहरूसँग मात्रै संगत गरौं.
7: मादक पदार्थ र लागू औषध सेवन नगरौ.
8: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
13: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
9: नेपाल सरकार
14: विज्ञापन बोर्ड।
15: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: Elambu FM 89.6 MHz.
1: Yeah, my name is Buri Lepo Degni, okay?

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913727।
5: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
5: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-5764, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
2: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: ए के गर्दै लाइट यो न मेल ल उदासी मेकअप छिटो ल ए यो त खलाङ मप्छु खाली घेले बेली खाली सुपमा छिजु
1: क्यामेरा
2: रोलिङ
1: एक्सन

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन हो।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: You are listening to Elambu FM 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र,
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलुम्बा एफएम 89.6 मेगाहर्ज।
11: फेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

Mind Check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 98 49 13 27।
3: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
3: मायाको चिनो,
4: मेडल,
3: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
4: मेडल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।
5: You are listening to Hillenware FM 89.6 MHz.
6: 89.6 MHz.

0: wait just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: भर्ना खुल्यो।
5: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
4: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
5: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
4: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
9: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
8: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
10: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भटेकोसेको महाविपत्तिमा परि 1344 जनाको मृत्यु, 8631 जनाको जीविदै उद्धार। उपत्यका बाहिर बोल्डिङ गरी एलपी ग्यास ढुवानी गर्दै आज मधेस प्रदेश बाहेकहरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना। रोकिराखेको ट्रकमा कार ठोकिँदा तमिलनाडुका 8 इन्जिनियरिङ विद्यार्थीहरूको मृत्यु। तिब्बतले दियो दुईवटा बेलीब्रिज सहित आपतकालीन राहत र नेपाल भलिबल लीग एनभीएल सगरमाथा स्म्याट्स र कर्णाली शिवराजको विजयी शुरूआत। खबरको शुरूमा स्थानीय खबर। भाद्र 10 गते आएको केरुङको नाकामा भोटेको शिवारीका कारण चीनतर्फ रहेका नेपालीहरूलाई उद्धार गरी नेपाल ल्याएको छ। उत्तरी नाका तातो पानी हुँदै नेपालमा ल्याइपुगेकाहरूलाई उनीहरूलाई हिजो काठमाडौँमा लगिएको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अनुसार समन्वयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको 3 र अरण्यको यातायात सेवा प्रणालीको 1 गरी 4 यात्रुवाहक बसमा उनीहरूलाई काठमाडौँमा पुर्याएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले यसअघि अगाडिका प्रकोप र महामारीमा पनि राहत र उद्धारको कार्यमा अग्रभागमा रहेर भूमिका निर्वाह गर्दै आइरहेको छ। यसरी उद्धार गरिएकाहरूमा 109 जना पुरूष र 46 जना महिला रहेको सीमा प्रहरी कार्यालय तातो पानीले जनाएको छ। सीमा प्रहरीका प्रमुख केसी अनुसार काठमाडौँका 9 जना, धादिङका 1 जना र 145 जना प्रभावित क्षेत्र र रसुवाल जिल्लाका नागरिकहरू रहेका छन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका 1344 जनाको शव फेला परेको छ। प्रहरीको अनुसार फेला परेका 1344 जनाहरूको मध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 बालिका रहेको छ र अन्य 501 शवको पहिचान भने अंगहरू फेला परेका छन् र जसको पहिचान हुन बाँकी छ। फेला परेका शवहरूमध्ये 1030 शव जमीनमा व्यवस्थापन गरिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 4898 जना अझै सम्पर्कविहीन छन्। ती मध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन् र उनीहरू नेपाली सम्पर्कविहीन हुनेमा 2448 पुरूष र 482 महिला रहेका छन्। प्रहरीको अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7378 नेपाली र 1244 जना नेपाली विदेशी नागरिक रहेका छन् र विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोही अनुसारको उद्योगीहरू लागि परेको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवाचन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्व अध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कला खेती लगायतले मकवानपुरको ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेको छ। नेपाल ग्यास उद्योगको उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ र त्यहाँका अनुसार केही दिनभित्रमै 8-10,000 सिलिण्डर दैनिक काठमाडौँमा लैजाने तैयारी गरिएको छ। बनेपाको सगरमाथाले पनि पारसीको चण्डी ग्यासमा बनेपाको लोकप्रिय सुपर ग्यास, तार ग्यास लगायतले राजधानीका विभिन्न ठाउँहरूमा ग्यास उद्योग भरेर सिलिण्डर त्रिभुवन राजपथमा पठाउन शुरू गरिएको छ। आज मधेस प्रदेश बाहेक अरू सबै प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा, कर्णाली प्रदेशको हिमाली तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। खबरमा अब विदेशको खबर। भारतको केरला स्थित थ्रिसुर जिल्लाको एनएच 66 राष्ट्रिय राजमार्गमा गैर कानूनी रूपमा पार्क गरिराखिएको ट्रकमा कार ठोकिँदा 8 इन्जिनियरिङ विद्यार्थीहरूको मृत्यु भएको छ। तमिलनाडुको डिन्डिगुलका विद्यार्थीहरू सवार कार शुक्रबार राति 11:40 कैपाङ्गलको पानम बिकुन्नमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र गुरुवाबाट क्योङगुडुल तर्फ जाँदै गरेको कार सड़क किनारमा पार गरिएको महाराष्ट्र नम्बरको ट्रकको पछिल्लो भागमा ठोकिएको थियो। प्रथम सूचना प्रतिवेदन एफआईआरका अनुसार निर्माणाधीन सड़क खण्डमा ट्राफिक डाइभर्सनका लागि ब्यारिकेड लगाएको ठाउँ नजिकै ट्रक गैर कानूनी रूपमा राखिएको थियो र तीव्र गतिमा रहेको चालकका दलले चालकले ड्राइभरको ब्यारिकेड देख्न नसक्दा यो दुर्घटना हुन पुगेको बताएको छ। तिब्बत सरकारले नेपाललाई 2 बेली ब्रिज निर्माण गर्न पुग्ने सामग्रीहरू सहित आपतकालीन राहत सामग्री प्रदान गरिएको छ। तिब्बतबाट पठाएको राहत सामग्री हिजो चीनको सिगात्सी स्थित रेजी बन्दरगाहमा नेपालीहरूलाई हस्तान्तरण गरिएको छ। साँझ हिमाल साँझ नदी सुखदमा एकान्त भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानर सहित राहत सामग्री हस्तान्तरण गरिएको हो। सिजाङबाट पठाएको राहतमा बेली ब्रिजका प्यानल बलियो स्पेन्सन र त्यसै गरी स्पोर्ट्स फ्रेम ब्रिज डेकिङ र आई बीम लगायतका विभिन्न सामग्रीहरू पठाएका छन्। यी सामग्रीबाट 2 बेली ब्रिज निर्माण गर्न सकिने जनाएको छ। बाढ़ी र पहिरोबाट प्रभावित नेपालको उद्धार र नेपालको क्षतिग्रस्त यातायात सम्पर्क पुनर्स्थापन गर्न सरकार उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यहरूले सामग्री पठाइरहेका छन् र ल्हासा स्थित नेपाली महावाणिज्य दूतावास बीच राहत सामग्री हस्तान्तरण सम्बन्धी कार्यक्रम समेत भएको छ। खबरमा अब खेल खबर। एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्मार्ट्सले शुक्रबार हिजो विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वरियासलाई 25-21 त्यसै गरी 23-25 र 25-21 को सोझो सेटमा जीत हात पारेको छ पराजित गरेको छ र सगरमाथाका आइमल खान म्यान अफ द म्याच घोषित हुँदै 20,000 नगद पुरस्कार पाएका छन्। उनले उक्त रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ। प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले उद्घाटन गर्नुभएको हो र यसै गरी नेपाल भलिबल लीगको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ। यो पुरस्कार नेपाल भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक राशि हो। विजेताले 20,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। स्ट्रीम इनर्जी लिंकको मुख्य प्रयोजनमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ 28 हुनेछ र कनेक्टेड वाई एनसेलको प्रतियोगिताको फ्लोरिङ फाइनलमा एटी कर्पोरेट लगायतका विभिन्न टीमहरू रहेका छन् र पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमै पहिलो पटक भएको छ। अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हराएको छ। कर्णाली मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच घोषित भएका छन्। उनले 20,000 रूपियाँ नगद हात पारेको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। कोशीको महाविपत्तिमा परि 1,344 जनाको मृत्यु 8,631 जनाको जीवितै उद्धार। उपत्यका बाहिर बोटिङ गरी एलपी ग्यास ढुवानी गरिँदै आज मधेश प्रदेश बाहेक अरू दुई प्रदेशका एक दुई ठाउँहरूमा ठूलो पानी पर्न सक्ने सम्भावना। रोकिरहेको ट्रकमा कार ठोकिँदा तमिलनाडुका 8 इन्जिनियरिङ विद्यार्थीको मृत्यु। तिब्बतद्वारा नेपाल सरकारलाई 2 बेली ब्रिज सहित आपतकालीन राहत वितरण र नेपाल भलिबल लीग एनभीएल सगरमाथा स्मार्ट्स र कर्णाली शिवराज बीच विजय शुरूआत। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारको साथमा दिउँसो 3 उपस्थित हुने नै छौ। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ओइले के पारो ओइ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
8: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
8: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
8: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
8: मायाको चिनो,
7: मेडल,
8: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
8: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
8: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
8: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेज डिलक्स रूम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाईफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, contact 011-620-326-9860-982293। New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar, Subali Nagar Palika 5, Singapore.
10: Elambu FM 89.

0: time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
5: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक हट एन्ड कोल्ड वाटर एलइडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aruniko Hotel and Restaurant Private Limited Kautara Shanga Sugari Nagarpalika 5 in the past
1: Eva Kautara Bazar aunu bhayo cha Aghi dekhi tapai eta uta gardai khojdai hununcha haina ke ko khoji ma hununcha ba
6: ke hunu nani छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौतारा को पुरानो बजार कृष्ण मंदिर संगे
7: FM 89.6 MHz. 89.6 MHz.

0: minute. Just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841007105।

0: है मित्र, ये तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13-27।
6: This is LMFM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्छ,
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: You are listening to Kalamba FM 89.6.

0: time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

सभामा सम्बोधन गर्ने भोटेकोशीको महाविपत्तिमा 1344 सफेला 8631 जनाको जीवितै उद्धार लगायतका आपतकालीन सहायता सामग्री नेपाल आइपुग्यो। अब तीन अप्पर टिसुले एकको सुरुङबाट एक चिनिया नागरिकको उद्धार तीनको फेरुङ स्थित इमिग्रेशन भवनमा 31 सफेला र नेपाल भलिबल लीग एनबीएल सगरमाथा म्याच र कर्णाली शिवराजको विजय शुरूआत हेलम्बु खबरको शुरूमा स्थानीय खबर भाद्र 10 गते आएको केरुङ नाकामा भोटेकोशी बाढ़ीका कारण चीनतर्फ रहेका नेपालीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। उत्तरी नाका तातोपानी हुँदै नेपाल ल्याइएका उनीहरूलाई काठमाडौँ लगिएको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका समन्वयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले तीनवटा अरणीको यातायात सेवा प्रणालीले एकवटा गरी चारवटा यात्रुवाहक बसमा उनीहरूलाई काठमाडौँ पुर्याएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले यसभन्दा अगाडिको प्रकोप र महामारीमा राहत तथा उद्धारको कार्यमा अग्रभावमा रहेर भूमिका निर्वाह गर्दै आइरहेको छ। यसरी उद्धार गरिरहेकोहरूमा 109 जना पुरूष र 46 जना महिला रहेको सीमा प्रहरी कार्यालय तातोपानीले जनाएको छ। सीमा प्रहरी प्रमुख केशव केसीका अनुसार काठमाडौँका 9 जना धादिङका 1 जना र 145 जना बाढ़ी प्रभावित क्षेत्र रसुवा जिल्लाका नागरिकहरू रहेका छन्। खबरमा अब राष्ट्रिय खबर प्रधानमन्त्री बालेन शाह बालेनको अमेरिका भ्रमण निश्चित भएको छ। प्रधानमन्त्री शाहले आगामी असोज 8 गते संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गरिएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज 8 गतेका लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका दिएका छन्। सम्बोधनको त्यही समय अनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अगाडि बढ़ेको छ। न्यूयोर्क स्थित नेपाली मिशनबाट 24 सेप्टेम्बरका लागि संशोधनको समय मिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्वराष्ट्र संघको संशोधित तालिकामा 24 सेप्टेम्बरको दिउँसो 3 देखि 9 बजेसम्म 18 जना नेताले महासभामा सम्बोधन गर्ने उल्लेख छ, जसको 17 नम्बरमा नेपालका हेड अफ गवर्नमेन्टले बोल्ने तालिका रहेको छ। अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने 81 महासभामा हालसम्म 118 देशका नेताहरूले सम्बोधन गर्ने सूची बनेको छ, जसमा अधिकांश राष्ट्र प्रमुख, सरकार प्रमुख वा विदेशी मन्त्री हुनेछन्। राष्ट्र मन्त्रालयका अधिकारीहरू र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूका अनुसार भोटेकोशी विपदका कारण प्रधानमन्त्रीले आफै महासभालाई सम्बोधन गर्ने तयारी अगाडि बढ़ेको हो। प्रधानमन्त्रीले महासभामा खास गरी विश्व तापमानले गर्दा नेपालको भोटेकोशी जस्तो विपद भोग्नु परेकोले त्यसको क्षतिपूर्ति र न्यायको कुरा उठाउने तयारी रहेको छ। विपद अघिसम्म यो पटकको राष्ट्रिय संघ महासभामा परराष्ट्र मन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो, तर पछिल्लो विवादपछि प्रधानमन्त्री शाह आफै जाने भएका छन्। प्रधानमन्त्री शाहले अमेरिका भ्रमण सकेसम्म छिटो बनाउने तयारी रहेको परराष्ट्रका अधिकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाएको बेलीविरुद्ध सहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। चीनको सिजाङ स्वेत क्षेत्र तिब्बतबाट पठाएको बेलीविरुद्ध लगायतका आपतकालीन सहायता सामग्री सिगाप्चे स्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनिया दूतावासले जनाएको छ। हिमाल साझा नदी सुख दुःख एक बद्धता नेपालको सहयोगार्थ सिजाङको तत्परता सन्देशसहित उक्त सामग्री हस्तान्तरण भएको हो। शुक्रबार राति दिएको सहायता सामग्रीले विपत्तिको समयमा दुई देशको जनता बीचको एकबद्धता र आपसी सद्भावको हार्दिक भावनालाई उजागर गर्ने दूतावासले जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा मृत्यु भएका 1344 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार फेला परेका 1344 शव मध्ये 489 पुरूष, 269 महिला, 52 बालक, 33 बालिका रहेका छन्। अन्य 501 शवका आंशिक अंगहरू फेला परेका छन् जसको पहिचान हुन बाँकी छ। फेला परेका शवहरूमध्ये 1030 शव जमीनमा व्यवस्थापन गरिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 4898 जना अझै सम्पर्कविहीन छन्। तीमध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। नेपाली सम्पर्कविहीन हुनेमा 2448 पुरूष र 482 महिला रहेका छन्।
छन्। सरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7387 नेपाली र 1244 विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जना हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि 7212 प्रहरी परिचालन गरिएको छ। उद्धारकै क्रममा 65 जना प्रहरी कर्मचारीहरू बाढ़ीबाट प्रभावित भएका छन् भने 25 जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। अप्पर त्रिशुली एकको सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। नेपाली सेनाले उनको तस्विर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनिया नागरिक लुहाइतो रहेको सैनिक प्रवक्ता सहायकको रथी राजा राम बस्नेतले जानकारी दिएका छन्। उनलाई सुरुङको 225 मिटर भित्रबाट उद्धार गरिएको हो। रसुवाको बोटेको सिउँदै त्रिशुली नदीमा बाढ़ी आएको र 11 दिनपछि उनको उद्धार भएको छ। यसअघि हिजो त्रिशुली थ्री एबाट दुईजनाको उद्धार भएको थियो। 216 मेगावाटको अप्पर त्रिशुली एक चिनिया ठेकेदारले निर्माणको काम गरिरहेका छन्। खबरमा अब विदेशको खबर। नेपाल चीन सीमामा आएको बाढ़ीका कारण चीनको केरुङ क्षेत्र स्थित इमिग्रेशन तथा भन्सार भवनमा शुक्रबार बेलुकीसम्म 31 सफेला परेको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। चिनिया अधिकारीलाई उद्धृत गर्दै सिन्हाले 531 जना बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्री समेत रहेका छन्। यसैबीच भारतीय विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट 169 जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ। बाढ़ीमा परि भारतका 275 जना हालसम्म बेपत्ता रहेको मन्त्रालयले जानकारी दिएको छ। लम्बु खबरमा खेलकुदको खबर। एक्सट्रिक्स इनर्जी ड्रिङ्क नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्याट्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वरियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गरेको छ। सगरमाथाका इमल खान मान अफ द म्याच घोषित हुँदै 20,000 नगद पुरस्कार पाएका छन्। उनले उक्त रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैविकको उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन श्रेष्ठले उद्घाटन गरेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालिनको अमेरिका भ्रमण निश्चित आयो। असोज 8 गते महासभामा सम्बोधन गर्ने। भोटेकोशीको महाविपत्तिमा 1344 सफेला 8631 जनाको जीवितै उद्धार। लगायतका आपतकालीन सहायता सामग्री नेपाललाई हस्तान्तरण। 3 अप्पर त्रिशुली एकको सुरुङबाट एक चिनिया नागरिकको उद्धार। स्थिति इमिग्रेशन भवनमा 31 सफेला र नेपाल भलिबल लीग एनभीएल सगरमाथा स्म्याट्स र कर्णाली शिवराजको विजय शुरूआत। दिउँसो 3 बजेकै हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालिनको अमेरिका भ्रमण निश्चित, असोज 8 गते

0: मित्र यसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
7: हाम्रा सेवाहरू
6: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
6: मायाको चिनो
7: मेडल
6: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangasu Gurinagar Palika 5 Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5 Sindhupasu.
9: At LMBFM.

0: Elembu FM 89.6 MHz.
1: याद आउँछ मलाई त्यो दिनहरू, तिमीलाई नै आउँछ होला नि।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
2: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: just a minute. We will return back.
1: वहीले के पारो वही मित्र ये तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849213727
7: भर्ना खुल्यो
8: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ
7: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ
8: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
7: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 9841-4349-72 9512-00-642
9: बा
10: हजुर बुहारी
9: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
10: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
11: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98493406667 र 98188779 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
6: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
12: तिमी यस मुभ भएपछि त मलाई बिर्सिन्छ होला है।
13: मैले अस्ट्रेलियाको छोड्नु लाएको त तिमीलाई छोड्नु लाएको र तिमी धेरै टेन्सन नलिऊ न, हाम्रो फेरि भेट भइहाल्छ नि। एन्ड यु नो हाउ इम्पोर्टेन्ट दिस इज फर माई करियर एन्ड फर अस राइट। हेर मेरो भोलिको फ्लाइट छ, एटलिस्ट आजको दिन त रमाइलो गरौँ प्लिज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लम्बु एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको हेलम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री वीरेन्द्र शाहको अमेरिका भ्रमण निश्चित, असोज 8 गते महासभामा सम्बोधन गर्ने। घटेकोसेको महाविपत्तिमा परि 1344 जनाको मृत्यु, 8631 जनाको जीविदै उद्धार। विनाशकारी बाढ़ीपछि जुड्दै आर्थिक सहयोग, प्रधानमन्त्री राहत कोषमा 11 अर्ब बढ़ी रकम संकलन। रसुवाको बाढ़ीको 11 दिनपछि 2 जनाको जीविदै उद्धार, पुगिएको घरभित्र सकुशल भेटाइन चण्डीका। भोलिकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत। बेली बोबलियाको सैन्य ब्यारेकमा विस्फोट हुँदा 2 जनाको मृत्यु, 58 जना घाइते। नेपाल भलिबल लीग एनभीएल सगरमाथ स्मार्ट र कर्णाली शिवराजको विजय शुरूआत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। बाढ़ीले ध्वस्त पुल ध्वस्त भएको नुवाकोटको तादी खोलामा बेली ब्रिज जडान शुरू भएको छ। नुवाकोटको विदुर स्थित तादी खोलामा 60 मिटरको एकरो ब्रिज जडान कार्य शुरू गरिएको छ। भदौ 10 गते रसुवाको भटेको सीमा आएको बाढ़ीले तादी खोलाको पक्की पुल बगाएको थियो। सोही पुलको अभूत मेनमा नयाँ एकरो ब्रिज जडान शुरू भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। नेपाली सेनाले बाढ़ीले ध्वस्त भएको नुवाकोटको विदुर स्थित तादी खोलामा पुल जडान तीव्र पारिएको छ। नेपाली सेनाको सही पुलको नजिकै त्रिशुली नदीमा तुइन पनि जडान गरिएको छ भने पुलसँगै सड़क मार्ग बनाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सम्पर्क समेत टुटेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले बगाएर लेदोमा पुर्याएको घरभित्रबाट आज चण्डिकाको शव, एकजना महिला चण्डिकाको सकुशल उद्धार गरिएको उनको परिवारले जनाएको छ। केही दिन अघिसम्म मृत्युको शोकमा डुबेको परिवारलाई आज भने भेटा

0: र राहत समेत मिलेको छ। चण्डीका सम्धी रेशमलाल श्रेष्ठको अनुसार बाढ़ी आएको आठौं दिनपछि परिवारले उनको काज क्रिया समेत गरिसकेको थियो। लामो समयसम्म कुनै पनि अत्तोपत्त नभएपछि उनको मृत्यु भएको ठानेर उनको परिवारले काज क्रिया कर्म समेत थालिएको बताएको छ। परिवारले मृत्यु स्वीकारेर अन्तिम संस्कारको प्रक्रिया अगाडि बढ़ाइरहेको बेला चण्डिका घरमै जीवित भेटाएको खबर आउनु उनीहरूको लागि विश्वास गर्ने कठिन हुने खालको घटना समेत बनेको छ। चण्डिकाको घर बाढ़ीले बगाएको उनको घर रहेको स्थान भन्दा करिब 50 मिटर पर पुर्याएको थियो। बाढ़ीले बगाएर ल्याएको उक्त घर लेदो र माटोमा पुरिएको अवस्थामा थियो। स्थानीयको अनुसार शनिबार बगरमा मानिसहरूको आउजाउ भइरहेको बेला पुरिएको घरबाट मान्छेको आवाज सुनिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो र उद्धार टोलीले खोजी गर्दा चण्डिका घरभित्रै जीवितै फेला परेको हो। विदर नगरपालिका 10 वडा अध्यक्ष सदस्य मंगल तामाङको अनुसार आवाज सुनिएपछि तत्काल उद्धारका लागि प्रहरीलाई खबर गरेको हो। सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमाण्डमा रहेको टोलीले उनलाई उद्धार गरिएको छ। उद्धारपछि चण्डिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि काठमाडौँमा ल्याएको परिवारले जनाएको छ। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालिन अमेरिका भ्रमणमा निश्चित रूपमा जाने भएको छ। प्रधानमन्त्री शाहले आगामी असोज 8 गते संयुक्त राष्ट्र संघको 81 महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। नेपालबाट प्रस्ताव गराएपछि संयुक्त राष्ट्र संघका वक्ताहरूको सूची संशोधन गर्दै असोज 8 गतेका लागि प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने संशोधित तालिका दिएको छ। सम्बोधनको यही समय अनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अगाडि बढ़ाएको छ। न्यूयोर्क स्थित नेपाली मिशनबाट 24 सेप्टेम्बरका लागि सम्बोधनको समय मिलेको परराष्ट्र मन्त्रालयले जनाएको हो। महासंघका संशोधित तालिकामा 24 सेप्टेम्बर दिउँसो 3 बजेदेखि 9 बजेसम्म 8 जना नेताले महासभामा सम्बोधन गर्ने उल्लेख गरिएको छ, जसमा 17 नम्बरमा नेपालका हेड अफ गवर्नमेन्टले बोल्ने तालिका रहेको छ। अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा हुने 81 महासभामा हालसम्म 118 देशका नेताले सम्बोधन गर्ने सूची बनेको छ, जसमा अधिकांश राष्ट्र प्रमुख र सरकारका प्रमुख र विदेश मन्त्री हुनेछन्। परराष्ट्र मन्त्रालयहरूका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूका अनुसार भोटेकोसी विपदका कारण प्रधानमन्त्रीले आफै महासभालाई सम्बोधन गर्ने तयारी अगाडि बढ़ाएको छ। प्रधानमन्त्रीले महासभामा खास गरी विश्व तापमानले गर्दा नेपालको भोटेकोसी जस्तो विपद भोग्नु परेकाले त्यसको क्षतिपूर्ति र न्यायको कुरा उठाउने समेत तयारी गरिएको छ। विपद अघि यो पटकको राष्ट्रिय महासभामा परराष्ट्र मन्त्री सुशील खनालले समेत सम्बोधन गर्ने तालिका रहेको थियो। भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका 1344 जनाको शव फेला परेको छ। प्रहरीको अनुसार फेला परेका 1344 जना मध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 जना बालिका रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 4898 जना अझै पनि बेपत्ता भएका छन्। रसुवा भटेकोसी बाढ़ीको विनाशपछि प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। बाढ़ीको 11 दिनमा सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र पूर्व राहत कोष र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। हालसम्म 11,05,56,926,971 रूपियाँ मौजदा रहेको प्रधानमन्त्री र मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि सो रकम जम्मा भएकोमा अब 1 अर्ब बढ़ी प्रभावित बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,000 रूपियाँ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भटेकोसी बाढ़ीको 11 दिनपछि एक विदेशी र एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ। बाढ़ीले नुवाकोटको भित्रावती त्रिशुलीको विनाशकारी बाढ़ीले घर पुर्याएको 11 दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ भने र यो सँगसँगै एक सकुशल आयोजनाको श्रुङबाट पनि एकजना विदेशी नागरिक चाइनाको नागरिक रहेको उसको पनि सकुशल रूपमा उद्धार गरिएको छ। अपर त्रिशुली एक जलविद्युत आयोजनाको श्रुङ्ग भित्र फँसेका एक विदेशी नागरिकको आज जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि शुक्रबार त्रिशुली तीन ए जलविद्युत आयोजनाको सुरुङभित्र फँसेको दुईजनाको जीवितै उद्धार गरेको थियो। सुरुङबाट सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाको सिलसिलामा भोटेको सिभारीमा पनि ज्यान गुमाएको सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीका मृतका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारी मृत्यु भएका निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2089 बमोजिम 5 लाख र सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोषबाट पनि रकम दिने निर्णय गरिएको छ। रसुवाको सिलिमी जलविद्युत आयोजनामा भोटेको सीमा आएको बाढ़ीपछि मान्छे फँसेको आशंका सहित खोजी कार्य तीव्र पारिएको छ। नेपाली र भारतीय उद्धार टोलीले निरन्तर रूपमा भग्नावशेष हटाउने काम गरिरहेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र सिलिमी स्थित सुरुङको छत नजिकै पुगेको पनि जानकारी दिनुभएको छ। उहाँको अनुसार यसरी बाटो खनेर खाली गराउँदा भारी मेसिनहरू सुरुङभित्रसम्म लैजान सकिनेछ र साथै नजिकको स्याप्रोबेसीबाट सुरुङको ढोका पोर्टलसम्म पुग्ने पहुँच मार्ग बढ्ने समेत काम भइरहेको छ। खबरमा अब विदेशको खबर। बेबिलिया दक्षिण अमेरिका मुलुको बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विस्फोटमा दुईजनाको ज्यान गएको छ भने घटनाको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएको छ। बेबिलियाको रक्षा मन्त्री अनर्स्टो हुरियसको अनुसार स्थानीय समयअनुसार दिउँसो 2:30 बजे अर्टलरी रेन्जमा तैनाथ गरेको ब्यारेकमा राखिएको पटका र आतिशबाजी समान विस्फोट भएको थियो र उक्त दुर्घटनामा परि 58 जना घाइते भएको जनाएको छ। खबरमा अब खेल खबर। एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एण्ड भीएलमा सगरमाथा स्मार्ट्सले शुक्रबार विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस बरियास वारियसलाई 25-21, 25-21 र 23-25 र 25-21 को सोझो सेटमा पराजित गरेको छ। सगरमाथाका आइमल खान म्यान अफ द म्याच घोषित भए हुँदै 20,000 रूपियाँ नगद पुरस्कार पारेको छ भने उक्त पुरस्कारको रकम बाढ़ी पीड़ितको रूपमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। र यसै गरी अर्को खेलमा आज पनि दुईवटा खेल भइरहेको छ र हिजोको अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्ट्राइकरलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हराएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण निश्चित। असोज 8 गते महासभामा सम्बोधन गर्ने। भोटेकोसीको महाविपत्तिमा 1,344 जनाको मृत्यु। 8,631 जनाको उद्धार। सरकारी बाढ़ीपछि जुट्दै आर्थिक सहयोग। प्रधानमन्त्री राहत दैवी प्रकोप कोषमा 11 अर्ब रूपियाँ संकलन। रसुवा बाढ़ीका कारण 11 दिनपछि 2 जनाको जीवितै उद्धार। बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारले 25 लाख रूपियाँ राहत। बोबलियनको सैन्य ब्यारेकमा विस्फोट, 2 को मृत्यु। नेपाल भलिबल लीग एनभीएल सगरमाथा स्मार्ट्स र कर्णाली शिवराजको विजय शुरूआत। आज 6 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
2: कन्ट्याक्ट नम्बर 9841924 4274.
1: मनसुन विशेष अफर सिपसिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
0: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अपै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अपै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 13 27
6: एलम्बु एफएम

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

पुस्तक 14 अध्यायबाट आज म तपाईँको बीचमा परमेश्वरको वचन लिएर आएको छु। 14 अध्यायको आज हामी 22 36 पदसम्म पाठ गर्दै यसबाट परमेश्वरले आज तपाईँ र मलाई के कुरा सिकाउँदै हुनुहुन्छ, के आशिष दिँदै हुनुहुन्छ हामी मनन गर्दै अगाडि बढ्नेछौ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। आउनुहोस् म वचन पाठ गरिदिनेछु। शीर्षकमा लेखिएको छ, येशु पानीमाथि हिँड्नु भएको। उहाँले भीड़लाई विदा गर्नुहुँदा चेलाहरूलाई डुंगामा चढ़ी आउनुभन्दा पहिले पारीपट्टि जान लाग्नुभयो। भीड़लाई विदा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो। साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो, तर डुंगा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो अनि हावा उल्टो बहेको हुनाले डुंगा डुंगा छालको चपेटामा परेको थियो। बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे तब डराएर तिनीहरूले भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याए। तर येशूले झट्टै तिनीहरूलाई येशू भन्नुभयो, साहस गर, म नै हुँ, नडराओ। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाई कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आऊ। पत्रुस डुंगाबाट ओर्लेर येशू कहाँ जानलाई पानीमाथि हिँड्न लागे, तर बतास जोडले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यौ? जब उहाँहरू डुंगामा पस्नुभयो तब बतास थामियो। डुंगामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। पारी पुगेपछि उहाँहरू गणेशरेतको इलाकामा आइपुग्नुभयो। जब त्यस ठाउँमा मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए र मानिसहरूले रोगीहरू सबैलाई उहाँ कहाँ ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊ भनी उहाँलाई बिन्ती गरे र जतिले छोए तिनीहरू निको भए। प्रियहरू, हामीले यति बेला मत्तीको पुस्तक 14 अध्यायको 22 36 पदसम्म पाठ गर्यौं। शीर्षकमा यहाँ येशू पानीमाथि हिँड्नु भएको भनेर लेखिएको छ। यहाँ येशू ख्रीष्ट पानीमाथि हिँडेर एउटा आश्चर्यपूर्ण काम आफ्ना चेलाहरूमाथि देखाउनु भएको छ। येशू प्रभु परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर यहुन्नाको पुस्तकले बताएको छ, र त्यही वचन देहधारी भएर संसारमा हाम्रो बीचमा बास गर्न आउनुभयो। हामीले हेर्ने हो भने येशू प्रभुले विभिन्न किसिमका आश्चर्यपूर्ण कामहरू गर्नुभएको छ। संसारमा भएका जति पनि नियमहरू छन्, प्रकृतिका नियमहरूको विपरीत उहाँले काम गर्नुभएको छ। किन यो सबै गर्नुभयो भन्दा, उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ साधारण मानिस हुनुहुँदैन, तर उहाँ मानिसको चोला लिएर संसारमा आउनु भए तापनि उहाँमा परमेश्वरको त्यो ईश्वरत्वको गुणहरू हामीले देख्न सक्दछौ। त्यसकारण उहाँ पानीमाथि हिँड्नु भएको यो घटना हामीले देख्न सक्दछौ। यो घटनाबाट हामीले धेरै कुराहरू सिक्न सक्दछौ। शुरूमा जब येशु भीड़हरूबाट विदा भएर जानुभयो, उहाँले भीड़हरूलाई शिक्षा दिनुभयो। त्योभन्दा केही अगाडिको खण्डमा हामीले हेर्ने हो भने उहाँले 5,000 भन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको हामीले पाउँदछौ। त्यो घटनालाई हामीले पढ्न पाउँदछौ। त्यसपछि उहाँले भीड़हरूलाई शिक्षा दिइसकेपछि यो साँझको समयमा, रातिको समयमा चेलाहरूसँग उहाँ अर्को इलाकामा प्रचारको लागि जाँदै हुनुहुन्थ्यो। त्यो समयमा उहाँले चेलाहरूलाई डुंगामा बसेर जानको लागि आज्ञा दिनुभयो, तर आफू भने एउटा एकान्त स्थानमा उहाँ जानुभयो। उहाँ भीड़लाई विदा गरिसक्नु भएपछि एक्लै प्रार्थना गर्न उहाँ डाँडामा उक्लनु भएको घटना हामी पाउँदछौ। प्रभु येशू संसारमा एउटा सिद्ध परमेश्वर हुनुहुन्छ। उहाँ सिद्ध रूपमा परमेश्वर र सिद्ध रूपमा मानिसको रूपमा हामीले देख्न सक्दछौ। उहाँको ईश्वरत्वलाई पनि हामीले देख्न सक्दछौ, तर सँगसँगै उहाँको मानवीय चोलालाई पनि हामीले देख्न सक्दछौ। मानवीय चोलामा रहँदाखेरि हामी कसरी जिउनुपर्छ, परमेश्वरसँग हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा उहाँले सिकाउनका लागि, मानिसहरूलाई बताउनको लागि
उहाँले यी कुराहरू गरिरहनु भएको छ। उहाँ परमेश्वरसँग कसरी एउटा सम्बन्धमा रहनुपर्छ, एक्लो सम्बन्धमा हाम्रो

0: व्यक्तिगत सम्बन्ध परमेश्वरसँग कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा सिकाउनको लागि उहाँले आफ्नो जीवनबाट यो कुरा देखाउँदै हुनुहुन्छ। उहाँ डाँडामा एक्लै उक्लिएर प्रार्थना गर्दै हुनुहुन्छ। यसबाट हामीले के कुरा सिक्न सक्दछौ भने, प्रियहरू, यसो पृथ्वीमा हुँदा पनि धेरै जसो परमेश्वरसँग एक्लै समय बिताउन खोज्नुहुन्थ्यो। यो कुरालाई हामीले मर्कुस 1:35, मर्कुस 6:46, लुका 5:16 लिएर अन्य थुप्रै बाइबलका पदहरूमा हामीले हेर्न सक्दछौ कि येशु परमेश्वरसँग एक्लै समय बिताउनलाई बढी समय खोज्नुहुन्थ्यो। येशु परमेश्वरसँग एक्लै बस्ने समय खोजिरहनुहुन्थ्यो। उहाँ क्रुसमा चढ्नुभन्दा केही समय अगाडि पनि उहाँ गेत्सेमनीको बगैँचामा उहाँ एक्लै परमेश्वरसँग रातभरिको समय बिताउनु भएको थियो। यसबाट हामीले के कुरा सिक्न सक्दछौ भने, प्रियहरू, प्रत्येक विश्वासीको आत्मिक उन्नतिको निम्ति परमेश्वरसँग एक्लै समय बिताउनु अति आवश्यक छ। स्वर्गमा हुनुहुने हाम्रा पितासँग एकान्तमा प्रार्थना गर्ने र संगति गर्ने भोक नहुनु चाहिँ हामी भित्रको आत्मिक जीवन खस्कदै गएको स्पष्ट चिन्ह हो। तपाईलाई जब प्रार्थना गर्ने मन लाग्दैन, जब परमेश्वरसँग समय बिताउन तपाई चाहनु हुँदैन, त्यसबाट तपाई र मेरो आत्मिक रूपमा हाम्रो जीवन खस्कदै गइरहेको छ भन्ने कुरा जनाउँदछ। तर जब तपाई परमेश्वरसँग एकान्तमा समय बिताउन चाहनुहुन्छ, तपाई प्रार्थना गर्न चाहनुहुन्छ, आफू केही समय भए पनि आफ्नो दैनिक जीवनमा तपाई परमेश्वरसँग एकान्त समय बिताउन चाहनुहुन्छ भने त्यसले तपाईँको आत्मिक उन्नति भइरहेको छ भन्ने कुरालाई दर्शाउँदछ। प्रिय श्रोता, यदि तपाईँको प्रार्थना गर्ने बानी छैन भने प्रभुलाई दुखित तुल्याउने सबै कुराहरूबाट तपाईँ फर्केर परमेश्वर र उहाँको उद्धार दिने अनुग्रहलाई धैर्यपूर्वक खोज्ने हाम्रो प्रतिबद्धता नवीकरण गर्नुपर्छ। तपाईँ उत्कट इच्छाका साथमा परमेश्वरतर्फ फर्किनु आवश्यक छ। प्रियहरू, त्यसै गरी जब उहाँ त्यो भीड़बाट टाढा एकान्तमा प्रार्थना गरेर जब उहाँ चेला कहाँ फर्किन खोज्नुहुन्छ, त्यति बेला प्राय 3 बजिसकेको थियो। रातिको समयमा समुद्रबाट टाढा थियो, डुङ्गा गइसकेको थियो। अब चेलाहरूले सोचे होलान्, अब येशु प्रभु आउनु हुँदैन, किनभने हामी त समुद्रबाट टाढा बीच समुद्रमा पुगेका छौं, किनारबाट धेरै टाढा छौं। अब येशु आउनको लागि अरू जहाज नै चढेर अन्य डुङ्गा नै चढेर आउनुपर्ने हुन्छ, तर येशु अहिले आउनु हुँदैन होला भनेर उनीहरूले सोचिरहेका थिए। बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुहुन्छ। त्यो समय कस्तो थियो भने, हावा उल्टो दिशामा चलेको कारणले गर्दाखेरि डुङ्गामा धेरै छालहरू आएको हामीले पाउन सक्दछौ। चेलाहरू अलिकति डराइरहेका थिए, उनीहरू राति सुत्न सकेको अवस्था थिएन। त्यहाँ डुङ्गालाई सम्हाल्दै उनीहरू किनारतर्फ जान खोजिरहेका थिए। त्यति बेला नै उनीहरूले येशूलाई देख्दछन्। येशू पानीमाथि हिँडेर चेलाहरू कहाँ आउँदै हुनुहुन्थ्यो। जब येशूलाई चेलाहरूले देखे, तब चेलाहरू निकै आकुल व्याकुल भएको घटना हामी पाउँदछौ। उनीहरूले यो रातिको समयमा समुद्रमाथि हाम्रो डुङ्गातर्फ आइरहेको को हो त भनेर यसरी हेर्दाखेरि उनीहरूले त यो त भूत हो कि भनेर उनीहरू डराएको र उनीहरू चिच्याएको हामीले घटना यहाँ पाउन सक्दछौ। 26 पदमा यसरी लेखिएको छ, जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, तब डराएर तिनीहरूले भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याए। चेलाहरूले कल्पना नै गर्न सकेका थिएनन्, उनीहरू एक त डुङ्गामा पानीको छालहरू समुद्रमा बढेका कारणले उनीहरू आफूले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, डुङ्गालाई सम्हाल्न सकिरहेका थिएनन्, उनीहरू आफ्नै समस्यामा निकै आकुल व्याकुल भइरहेको अवस्थामा थिए। त्यति बेला जब टाढाबाट येशूलाई पानीमाथि हिँड्दै गरेको उनीहरूले देख्छन्, तब उनीहरू निकै आकुल व्याकुल हुन्छन्। उनीहरू डरले चिच्याउँछन्, भूत आएछ, उनीहरूको समस्यामाथि झन् समस्या थपियो भनेर उनीहरू निकै चिच्चाहट गरेको, डराएको त्यहाँ हामीले घटना पाउन सक्दछौ। तर येशूले झट्टै तिनीहरूलाई येशू भन्नुहुन्छ कि, साहस गर, म नै हुँ, नडराओ। येशूले नडराओ भन्नुहुन्छ, चेलाहरूलाई भन्नुहुन्छ कि, साहस गर, म तिमीहरूको परमेश्वर, म तिमीहरूकै परमेश्वर हुँ, म नै येशू हुँ। येशूले चेलाहरूलाई नडराउन भन्नुहुन्छ। प्रियहरू, नडराओ भन्ने कुरा हामीले बाइबलमा धेरै ठाउँमा प्रयोग गरेको पाउँदछौं। परमेश्वरले आफ्ना जनहरूलाई जब उनीहरू आकुल व्याकुलमा हुन्छन्, जब उनीहरू डरले, जब उनीहरू भयले अतासिरहेका हुन्छन्, त्यति बेला परमेश्वरले अनि उहाँका स्वर्गदूतहरूले मानिसहरूलाई नडराऊ भनेर भनिरहनु भएको हामीले बाइबलमा घटनाहरू पाउँदछौ। यस जीवनमा डराउनु पर्ने धेरै कुराहरू छन् प्रियहरू, तैपनि हामीले उहाँलाई हेरेको र हामी नडराएको यीशु चाहनुहुन्छ। समस्या नभएको कुनै मानिस छैन प्रियहरू। विभिन्न किसिमका परिस्थितिबाट तपाईँ र हामी गुज्रिनु पर्दछ। हाम्रो दैनिक जीवनमा हामी अभाव र खाँचोको परिस्थितिबाट गुज्रिनु पर्दछ। विभिन्न किसिमका महामारीको हामीले सामना गर्नु पर्दछ। जीवनमा कहिले पनि हामीले हेर्नु पर्दाखेरि सुख र चैनको अवस्था सधैँभरि हुन्छ भन्ने छैन। तपाईँ हाम्रो विश्वासी जीवनमा पनि जहिले पनि खुशी मात्रै भएको हामीले त्यो अवस्था पाउँदैनौ। हाम्रो हृदयमा अनन्तको सुख, अनन्तको आनन्द भनेको केवल स्वर्गमा मात्रै छ। तर यो संसारमा रहँदाखेरि, यो संसारको क्षणिक जीवनमा हामीले दुःखको सामना गर्नुपर्दछ। हामी हताश हुन्छौं, हामी डराउँछौं, हामी निराश हुन्छौं। त्यति बेलामा चाहिँ तपाईँ र मेरो भरोसा परमेश्वरमा हुनुपर्दछ। तपाईँ र म त्यो समस्यालाई हेरेर जिउने होइन, त्यो समस्यालाई हेरेर हतासिने होइन, त्यो समस्या, त्यो पीड़ा, त्यो परिस्थितिलाई हेरेर तपाईँ र म आत्तिने होइन। जसरी चिलाहरू आत्तिएका थिए, त्यहाँ बतास चलिरहेको थियो, समुद्रको बीचमा मध्य रातमा मानिसहरू त्यहाँ सहायताको कुनै अवस्था छैन, त्यति बेला तिनीहरूले येशूलाई देख्दछन्। त्यहाँ आउँदै गरेको अन्य मान्छे पानीमाथि हिँडिराखेको को हो भूत भनेर उनीहरू अत्तासिन्छन्। येशूले भन्नुहुन्छ, साहस गर, म नै हुँ, नडराओ। येशूले भन्दैनछ, मलाई हेर, तिमीहरू यदि मलाई हेर्यो भने आफ्ना समस्याहरूबाट तिमीहरू अगाडि बढ्न सक्नेछौ। त्यसकारण प्रियहरू, येशू चाहनुहुन्छ कि यी आफ्ना समस्याहरूमा, हाम्रा परिस्थितिहरूमा हामीले हेर्नु भन्दा पनि येशूलाई हेरेर अगाडि बढेको परमेश्वर चाहनुहुन्छ। जीवनमा डराउनु पर्ने धेरै कुराहरू छन्। कसैलाई आफ्नो भविष्यको डर हुन्छ। कतिजनाले तपाईँहरू हामी सोचिरहेका छौं कि हामीले परमेश्वरलाई विश्वास गरे भने कहीँ कतै येशूलाई विश्वास गरेको कारणले गर्दाखेरि मैले सतावट त भोग्नु पर्ने होइन भन्ने त्यो डर पनि हुन सक्छ। कति मानिसहरूलाई येशूलाई चिनेकै खातिर मैले समाजबाट तिरस्कार त भोग्नु पर्ने होइन भन्ने किसिमका डरहरू पनि हुन सक्छन्। तर येशूले भन्दैनछ, धेरै किसिमका डरहरू तपाईँ र मेरो जीवनमा हुन्छन्, तर ती डरहरूलाई हेर्नुभन्दा पनि येशूलाई हेरेको र हामी निश्चिन्त भएर नडराएको येशू चाहनुहुन्छ। येशूमा रहेकाहरूले पक्कै पनि प्रियहरू एक किसिमको उत्साह प्राप्त गर्दछन्। उहाँको वचनहरूले तपाईँ र मलाई दिन प्रतिदिन असीमित शक्ति दिइराखेको हुन्छ, हामीलाई उत्साह दिइरहेको हुन्छ। हाम्रा ती डरहरूमा, हाम्रा ती समस्याहरूमा, ती परिस्थितिहरूमा विजयी ल्याउनको लागि उहाँको वचनले हामीलाई दिन प्रतिदिन उत्साह दिन्छ। त्यसकारण येशूलाई हेरेर अगाडि बढ्ने हाम्रो दैनिकी हुनुपर्दछ प्रियहरू। हामी घटनालाई फेरि हेर्दै जानेछौ। यहाँ येशूले भन्नुहुन्छ कि आफ्ना चेलाहरूलाई नडराओ, साहस गर, म नै हुँ। 28 पदमा पत्रुसले यहाँ येशूसँग बिन्ती गर्दछन्। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। यहाँनिर चेलाहरूलाई अझै पनि येशू नै हुनुहुन्छ भन्ने कुरा अझै पत्यार लागेको छैन। उनीहरूभित्र त्यो एक किसिमको ढुक्कको विश्वास छैन। पत्रुसले भन्दछन् कि यदि तपाईँ साँच्चीको परमेश्वर, हाम्रो परमेश्वर हुनुहुन्छ, शक्तिशाली परमेश्वर हुनुहुन्छ भने तपाईँ जस्तो म पनि पानीमा हिँडेर देख्नेछु, हेर्न चाहन्छु म, तपाईँले मलाई सहायता गर्नुहोस्। यदि म डुबे भने, यदि साँच्चीकै तपाईँले मलाई प्रेम गर्ने हाम्रो परमेश्वर हुनुहुन्छ भने तपाईँले मलाई बचाउनुहुनेछ भन्ने एक किसिमको भित्रैबाट उसले परमेश्वरको, येशूको परीक्षा लिएको जस्तो देखिन्छ। अनि पत्रुस येशू कहाँ पानीमाथि हिँडेर जान चाहन्छन्। त्यसपछि येशूले भन्नुहुन्छ, आऊ, अर्थात येशूले डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्नको लागि पत्रुसलाई आज्ञा गर्दछन्। पत्रुस डुङ्गाबाट ओर्लेर येशू कहाँ जानलाई पानीमाथि हिँड्न लाग्छन्। साँच्चीकै पत्रुस हिँड्न लाग्छन्, पानीमाथि उनी हिँड्छन्। प्रभु येशूले यहाँनिर पत्रुसलाई पानीमाथि हिँड्न सक्ने बनाउनुहुन्छ। त्यो हाम्रो कल्पनाको कुरा थिएन प्रियहरू। कुनै मानिस अहिलेसम्म हेर्नु पर्दाखेरि पानीमाथि हिँड्न सक्ने कोही मानिस छैन। पानीमाथि हिँड्न सक्ने तपाईँ र हाम्रो मानवीय शक्तिले त्यो सम्भव छैन। त्यहाँ अलौकिक शक्तिको आवश्यकता पर्दछ, स्वर्गीय परमेश्वरको शक्तिको आवश्यकता पर्दछ। अनि येशूलाई विश्वास गरेका कारण, येशूमाथि गरेको हाम्रो विश्वासको कारणले हाम्रो मानवीय शक्तिले गर्न नसक्ने कुरा पनि हामीले गर्न सक्दछौ। यहाँ येशूले आज्ञा दिनुहुन्छ पत्रुसलाई, तिमी आऊ, अनि उनी डुङ्गाबाट झरेर पानीमाथि हिँड्न थाल्दछन्। तर त्यति नै बेला एउटा घटना घट्छ। तीस पदमा यहाँ यसरी लेखिएको छ, तर बतास जोडले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु मलाई बचाउनुहोस्। अब यहाँनिर एउटा पत्रुसको अविश्वासको कुराहरू देखिन्छ। प्रियहरू, पत्रुसले जब येशूलाई हेरेर अगाडि बढ़िरहेका थिए, उनी पानीमाथि हिँडिरहेका थिए, उनी त्यो कुरालाई विश्वासै गर्न सकिरहेका थिएनन्। उनी पानीमाथि हिँडिरहेका थिए। येशूले ती पत्रुसलाई पानीमाथि हिँड्न सक्ने बनाउनु भएको थियो, जतिन्जेलसम्म पत्रुसले येशूलाई हेरिरहेका थिए। तर जब उनले बतासलाई हेर्दछन्, त्यहाँ जुन समस्यालाई हेर्दछन्, त्यहाँ डुंगामा उनी चढ़िरहँदाखेरि समुद्रको बीचमा बतास चलिरहेको थियो, पानीको छालहरू त्यहाँ आइरहेका थिए, डुंगामा बस्न नसक्ने अवस्था थियो, कति बेला डुंगालाई पल्टाइहाल्ला भन्ने कुराहरू उनीहरूको मनमा डर थियो। जब पत्रुसले येशूलाई हेर्न छोडेर बतासलाई हेर्दछन्, बतासतिर आफ्नो ध्यान दिदछन्, आफ्नो परिस्थितितिर फर्किदछन्, तब उनी डुब्नै लाग्दछन्, तब उनी हिँड्न सक्दैन, उनी पानीमा डुब्दछन्। त्यसकारण हामी यहाँबाट के सिक्न सक्दछौ भने, प्रियहरू, जब तपाईँ र म आफ्ना समस्याहरू आफ्ना डरहरूमा भन्दा पनि येशूलाई जब तपाईँ र हामी हेरेर अगाडि बढ्दछौ, हामीले ती समस्याहरूलाई पार गर्नलाई परमेश्वरले हामीलाई हौसला दिनुहुन्छ, परमेश्वरले हामीलाई त्यो शक्ति दिनुहुन्छ, परमेश्वरले हामीलाई त्यो सामर्थ्य दिनुहुन्छ। पत्रुसले जब येशूलाई हेरेर हिँडिरहेका थिए, उनले बतासको पनि वास्ता गरेका थिएनन्। त्यहाँ भएको डुंगा पल्टेला कि भन्ने उनलाई डर पनि थिएन। उनले आफ्नो जीवनको कुनै वास्ता गर्नु परेको थिएन। उनी पानीमाथि हिँडिरहेका थिए। तर जब उनी येशूलाई हेर्न छोडेर आफ्नो समस्यातिर ध्यान केन्द्रित गर्दछन्, तब उनी डुब्दछन्। त्यसकारण प्रियहरू, हाम्रो दैनिक जीवनमा हामी आफ्नै समस्या आफैले सुल्झाउनतर्फ लागिरहेका हुन्छौं। हाम्रा डरहरूबाट हामी विजय प्राप्त गर्नको लागि हामी आफै प्रयत्नरत हुन्छौं। हाम्रो आफ्नै शक्तिले हामीले ती कुराहरूतर्फ बल लगाइरहेका हुन्छौं। तर यो घटनाबाट हामीले के थाहा पाउन सक्दछौं भने, हाम्रा समस्याहरूबाट, हाम्रा ती डरहरूबाट विजय प्राप्त गर्नु छ भने हामीले येशूतर्फ हेरेर अगाडि बढ्नु आवश्यक छ। शंका गरेर होइन, अविश्वास गरेर होइन, परमेश्वरले त गर्नु हुँदैन कि भनेर त्यो एउटा एक किसिमको अविश्वास गरेर होइन, तर पूरा हृदयले परमेश्वरप्रति विश्वास गरेर तपाईँ र हामी अगाडि बढ्न सक्नु पर्दछ। प्रियहरू, 31 पदमा हामीले हेर्ने हो भने, तब येशूले झट्टै हात पसारेर तिनलाई समाति हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्प विश्वासी, किन शंका गर्यो? येशूले त्यही भन्दैनन्छ। जब पत्रुस डुब्नै लाग्दछन् र पत्रुसलाई येशूले हात थामेर बाहिर निकाल्दछन् र येशूले पत्रुसलाई भन्नुहुन्छ, ए अल्प विश्वासी। हामी परमेश्वरमा विश्वास गरेका उहाँका जनहरू परमेश्वरमा पूरा हृदयले विश्वास गर्नु आवश्यक छ। परमेश्वरमा पूरा हृदयले, पूरा प्राणले, पूरा शक्तिले, पूरा समझले हामी परमेश्वरमा विश्वास गरेर अगाडि बढ्नु आवश्यक छ। प्रियहरू, परमेश्वरलाई विश्वास गरे भने मुक्ति र उद्धार पाइन्छ होला कि पाइन्न होला? येशूमाथि विश्वास गरे भने मुक्ति पाइन्छ भनेर बाइबलमा भनिएको छ, तर त्यो कुरा साँचो हो कि गलत हो? परमेश्वरले भन्छन् मेरो रोग निको पार्नुहुन्छ होला भनेर भनेका छन्, के त्यो साँचो होला कि गलत होला? पार्नुहुन्छ कि पार्नु हुँदैन होला? परमेश्वरलाई विश्वास गर्यो भने अनन्तको आशिषहरू उहाँले दिनुहुन्छ भन्ने कुरा बाइबलमा लेखिएको छ, यो होला कि नहोला? उहाँलाई विश्वास गर्यौं भने हाम्रो जीवनमा सुधार आउँछ भनेर भनिएको छ, त्यो हुन्छ होला कि नहोला भनेर धेरै विश्वासीहरू एउटा दोधारमा बसिराखेको हामीले पाउँदछौ। अनि ती आफ्ना समस्याहरू समाधान गर्नको लागि परमेश्वरलाई आफ्नो ती समस्याहरू सुम्पिनुको सट्टा आफैले समाधान गर्नतर्फ हामी अगाडि बढ़िराखेको हुन सक्छौ। यहाँ पत्रुसको अवस्था पनि यस्तै छ र पत्रुसलाई येशूले भन्नुहुन्छ कि, ए अल्प विश्वासी, किन शंका गर्यो? पत्रुसले येशूमाथि शंका गरेका छन्, पानीमाथि त म उत्रे, अब म पानीबाट हिँड्दै गर्दाखेरि बीचमा म त डुब्ने पो हो कि? म त मर्छु होला, बतास पनि चलिराखेको छ, डुंगा पनि पल्टेला कि जस्तो भइरहेको छ, येशूले त मलाई उद्धार गर्न सक्नु हुँदैन कि क्या हो भन्ने एक किसिमको डर, एक किसिमको शंका येशूमाथि उनले जाहेर गरेका छन्। त्यसपछि पक्कै पनि उनी डुबेका छन् अनि येशूले भन्दैनन्छ, ए अल्प विश्वासी, किन शंका गर्यो? येशूमाथि तपाईँ र मेरो विश्वास पूर्ण रूपले शंकारहित, अविश्वास रहित हुनुपर्दछ। प्रियहरू, तपाईँ र मेरो पूरा भरोसा येशूमाथि हुनुपर्दछ। त्यसपछि उहाँले तपाईँ र मेरो डरमाथि विजय दिनुहुन्छ, तपाईँ र मेरो समस्यामाथि उहाँले समाधान दिनुहुन्छ। तपाईँ र मेरो प्रार्थना जब हामी पूरा भरोसाले परमेश्वरमा हामीले जाहेर गर्छौं, त्यसपछि परमेश्वरले ती प्रार्थनाको उत्तरहरू सही समयमा सही ढंगले दिनुहुन्छ। यो कुरामा तपाईँ र हामी विश्वस्त हुनुपर्दछ प्रियहरू। 32 पदमा यसरी भनिएको छ, जब उहाँहरू डुंगामा पस्नुभयो तब बतास थामियो, डुंगामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। जब येशु तपाईँ र मेरो समस्यामा राज गर्नुहुन्छ, जब तपाईँ र मेरो परिस्थितिमा तपाईँ र मैले जब येशुलाई बोलाउँदछौ, त्यसपछि ती समस्याहरू समाधान भएर जान्छन्। जस्तै यहाँ डुंगामा येशुका चेलाहरू अत्तासिएका थिए, उनीहरू आत्तिएका थिए, अब डुंगा पल्टिने पो हो कि। जब येशु पत्रुस सँगै डुंगामा आउँदछन् तब बतास पनि थामिएर जान्छ, बतास थामिन्छ, सारा समुद्र शान्त हुन्छ, समुद्रले पनि येशुको आज्ञा मानेको छ, त्यहाँनिर सारा प्रकृतिले येशुको आज्ञालाई पछ्याएका छन्। त्यसपछि सबै वातावरण शान्त भएर जान्छ र येशुका चेलाहरूले येशुलाई दण्डवत गर्दछन् र भन्दछन्, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। हामीले यो घटनाबाट के शिक्षा लिन सक्दछौ भने प्रियहरू, तपाईँ र मेरो पूरा भरोसा, तपाईँ र मेरो पूरा विश्वास येशुमाथि छ भने उहाँ हाम्रो जीवनमा पूरा ढंगले काम गर्नुहुन्छ। तपाईँ र मेरो डरमा उहाँले विजय दिनुहुन्छ। तपाईँ र मेरो समस्यामाथि जब हामीले येशुलाई काम गर्न दिन्छौं, त्यसपछि उहाँले काम गर्नुहुन्छ र त्यो सफल पनि हुन्छ। हाम्रा समस्याहरूमा उहाँले विजय दिनुहुन्छ, हाम्रा डरहरूमा परमेश्वरले विजय दिनुहुन्छ, हाम्रा समस्याहरू परमेश्वरले समाधान गर्नुहुन्छ। आजको यो वचनबाट हामीले यो कुरा सिक्यौं कि हामी दैनिक जीवनमा विभिन्न किसिमका डरबाट, त्रासबाट गुज्रिरहेका हुन्छौं, विभिन्न खराब परिस्थितिको हामीले सामना गरिरहेका हुन्छौं। विश्वासी जीवनमा तपाईँ र मैले जान्नुपर्ने हाम्रो मुख्य कुरा भनेको पहिलो प्राथमिकता परमेश्वरलाई दिनु आवश्यक छ। त्यो डर र त्यो परिस्थितिबाट कि खराब परिस्थितिबाट तपाईँ र म उन्मुक्ति पाउनको लागि, त्यसलाई त्यसको सामना गरेर अगाडि बढ्नको लागि आफ्नो ध्यान परमेश्वरप्रति, त्यो परिस्थितिमा परमेश्वरको अगुवाई माग्नु आवश्यक छ। तपाईँ र म हाम्रो शक्तिले, हाम्रो सामर्थ्यले हामीले त्यसलाई पार गर्न सक्दैनौ, तर त्यो परिस्थितिको सामना गरेर अगाडि बढ्नका लागि, डरबाट विजय प्राप्त गर्नका लागि परमेश्वरको अगुवाई माग्नु आवश्यक छ। जब तपाईँ र मैले हाम्रो सम्पूर्ण ध्यान परमेश्वरमा केन्द्रित गर्छौ, उहाँमा हाम्रो प्रार्थना जाहेर गर्छौं, अनि पूरा भरोसाले, पूरा विश्वासका साथमा परमेश्वरतर्फ हाम्रो ध्यान हामी केन्द्रित गर्दछौं भने उहाँले पक्कै पनि ती प्रार्थना सुन्नुहुन्छ र त्यसमा उहाँले विजय दिनुहुन्छ। प्रियहरू, म यो समय म तपाईँलाई उत्साह दिन चाहन्छु। आजको वचन अध्ययन गर्दै गर्दा मलाई विश्वास छ तपाईँले परमेश्वरमा पूरा हृदयले भरोसा गर्न सिक्नु भएको छ। आफ्ना परिस्थितिहरूमा परमेश्वरलाई पहिलो प्राथमिकता दिन सिक्नु भएको छ। मलाई विश्वास छ तपाईँ अब शंकाको विश्वासमा होइन, अलमलको विश्वासमा होइन, एउटा अल्प विश्वासी जसरी हिँड्ने होइन, तर पूरा रूपमा परमेश्वरमा भरोसा राख्न सिक्नु भएको छ। हुन्छ, आजको वचन अध्ययन र सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने बाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: हेलम्बु FM 89.6 MHz।
4: अब रंग थेसु मुला
3: रेडियो कार्यक्रम स्पार्क माइथे नला विश्वासी चमक बसुगो। साचो अगुवा विवाह तिगा हिन्बा जयमसी तथा नमस्कार लासु फ्याफुला रेडियो कार्यक्रम स्पार्क माइ थेतला जीवनला छेनला सिंखारला अङ्क पाँचरी राङ्गी स्वागत मुला न वियोग तामाङ तिनिङ रङ्ग देन याङला प्रभु यीशु ख्रीष्टला लागिरी क्रिस्चियन अगुवा तबला वास्तविक अर्थ तिगा हिन्बा विशेष छलफल लबरी सेमुला जुन याङला समाजसे नेता ताबा विवा तिगा हिन्बा बिसी गोबा भन्दा लालन फरक मुला मर्कुस नवधेला तेत्तिसेन्जे चौतिस खेनी गदेसे कफुर्नुहुम नामसारी दोबहेन्से जम्महन दिम्री मुबा दुई यसुसे चेला गदेदा दोलो एनी गदे ज्याम्बी तिक ताम लवन मुबा बिसी न्योजी तर थेनी गदे कुरिसी चिजे तिक देवसम थेनी गदेसे याङ नङला खाल ग्रेन हिन्ना बिसी रङ रङ नङरी ताम लाबा मुला परमेश्वर से गेन मि गदेदा नेतृत्व जिम्मेवारी आपिन मुस्युला परमेश्वर से नम्रता देदा प्रोत्साहन लस्यु मुला थेन दे रोसे थेनी गदेदा गेन सोस्यु मुला परमेश्वर से अगुवारी मनसुब मुख्य गुण विवा रो भन्दा कमजोर गदेदा माया लाबा देन सेवा लाबा दयालु तिङ ताबा मि हिन्बा मर्कुस नवधेला पैतिस ओछे यसु धन छ्यासी रङला चुक नोई चेला गदेदा न्योसी खलाई ग्रेन दोबा सेम मुसम थे जम्मन भन्दा जजतासी जम्मलान सेवा लतला बिसी सुङजी परमेश्वर से स्यन्दु फेरि उच्च अधिकारला चाहना लबा अहंकार अगुवा गदे मैसुबा आरे परमेश्वर से रङला आत्मिक अगुवा गदेदा थे नि गदे ग्याम दन्सु मुला जो स्यन्दु मे हिनबाला सेवकला रूपी बेनन भन्दा मार पदरी च्यावरे इच्छुक मुला साचो मे थे आहिन्बा जोसे रङलान योजना सुमुला थेन्दे थेलिचा थे योजना कदे छोन लब्री रङला मात हतरी सुवा लब्री सन्दुमी गदेदा नियुक्त लमुला याकर्की ईश्वरीय अगुवाला फरक लक्ष्य तामुला स्यन्दु त थे ताम गदेसे याङबरी रो लाबा जुन परमेश्वर से थेनी गदे याम छोना लब्रे सेम मुसुमुला परमेश्वर याकर्की जजा अगुवा तब्रे स्यन्दुदा रो लब्रे देन मोलाम पिनबरे आवश्यक तबा बेनन ताम्रे पुरान ध्यान केन्द्रित लाबा समावेश मुला याकर्की अगुवा वाला रुब्री रङ से स्यन्दुला आवश्यकता पत्ता लगाव लादोला थेलिचा नि गदेदा थे नि गदेला आवश्यकता गदे छोना लब्री कदम चलाप लदोला आत्मिक अगुवा तबला उद्देश्य देन लक्ष्य लालन फरक तामुला याङ गरीब देन भोकमरिसे ग्रस्त गदेदा रो लब्री नक्ष बराप मुला अशिक्षित वा असफलता लागेरी आवश्यक एन स्यन्दो स्रोत गदेला अभाव तब गदेदा शारीरिक वा मानसिक रूपी कमजोर तब गदेदा रो लाला रङला व्यक्तिगत लाभला लाग्री निगदेसी प्रयोग लब्ला सट्टा याकर्की साचो अगुवासे बेनन भन्दा लान आवश्यकता तब गदेदा रङला दुई दिन स्रोत गदे थामुला रङसे थेनी गदेदा रोला सुला चुस सिमला थे निगदे रङदा बदलारी तिगै पिनबरी हमला आरे रङला आवश्यकता कदेला हेरचा लबरी रङला भरोसा परमेश्वरी मुला रङसे स्यान्दो दिन छ्यामला रङला सम्बन्ध ग्याम भन्दा लाग्याम रङला शक्ति किन्दोला परमेश्वरला प्रदायक देन पालन पोषण दोषी मुला थेन्दे रङरी विश्वास मुला कि रोसे रङला मिग देदा रङला सेवाला परिणाम स्वरूप स्वर्गरी रङदा अनन्त इनाम एन पिन्सु मुला रङला पार्थिव सेवकाइला दौडान यसुसे हाइमै नोन धनी गदेदा रङला सेवकाइदा आर्थिक रूपी रो लाबा उद्देश्य से सम्पर्क अलसुनी रोला लक्ष्य विवा थेनी गदेदा प्राथमिकता पिनबा प्रलोभन फेरि डाबरी रो लसुब मुला यसुसे लोसुजी कि भौतिक से गदेसे जम्मा लाबा भन्दा रोदेन छ्याम्ला सम्बन्ध थन्बरी लालन महत्वपूर्ण मुला आमेन रङिला जीवन रे परमेश्वर जी प्रशस्त आशिष पिन्सु गई।

0: कार्यक्रमलाई बारेरी रङ्गनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्ना फोन नम्बर मुला 98 6 85 53 339।
1: हस् त त्यो समय रिङ बिदा ताजी रङ्गनी छङमदानु जय मसी नमस्कार।
2: Time check. It's 7 p.m.
3: अहिले साँझको 7 बजेको छ।

0: को फेसबुक र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको सकुशल उद्धार, मृत्यु हुनेको संख्या 1331 पुग्यो। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
1: धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात, राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा, स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित।
2: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना, त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण। भोलि पनि परेवा भीर सड़क खण्ड पूर्ण अवरूद्ध रहने, राति ठूलो पानी पर्ने सम्भावना कम।
3: क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रातिर, तर त्यस्तो ठूलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरोकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 250 मीटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहाइटावो नाम गरेका एकजना नागरिकको जीवित उद्धार गरेको हो। नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुमन विकले बताउनुभयो।
6: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
1: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा, हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरी अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
5: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका स्थापना गरिएका 41 वटा होल्डिङ सेन्टरमा 3,900

0: 152 जना प्रभावित बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी,
1: यो जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 टिमहरू गठन गरेका छौं। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू सहको 5 टिम छ र त्यसले चाहिँ
0: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 अर्ब भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 अर्ब भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1.98 करोड़ भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा, साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसेको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
2: प्राविधिकहरू आएर अध्ययन गर्नुभयो, अब त्यो अध्ययन स्थलगत अध्ययन पनि भयो, ड्रोनबाट पनि अध्ययन भयो। त्यो ठाउँ चाहिँ असाध्यै अप्ठ्यारो ठाउँ र गाडीबाट माथिदेखि नै चर्किएको हुँदाखेरि त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो साबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 कर्मचारी, 69 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी, 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। काशीको माछापर्सी गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गोडी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय काशीका अनुसार अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
3: त्यसपछि अहिले हामीसितै सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठूलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो पहाडी क्षेत्र जुन भनेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसुवातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डु रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 ले गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 ले जितेको थियो।
4: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
5: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई राम्रोसँगले सफा गर्नु पर्यो।
4: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
9: बाढ़ीपछि आश्रयस्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा चार चार घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
5: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो। चार चार घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ, एकदम अत्याधिक मात्रामा चिलाउने। तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
9: आश्रयस्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपड़ा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रयस्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रयस्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
1: को मानिस हो, कुन ओडाको, कहाँ गयो, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यसम्म, जस्तो अस्थायी बसोबासको लागि, थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय ओडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलानु सेन्टरमा बसेको, नाम यो भएको, ठेगाना यो भएको, यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै ओडाले चाहिँ सुरु पनि गर्नुभएको होल्डिङ सेन्टर बस्ने, त्यहाँ चाहिँ ओडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने, त्यस्तो प्रावधान छ। सामान्य चाहिँ उसको पहिचान पनि होस् र कुन ठाउँको हो, कुन जिल्लाको हो, त्यो राजका कुराहरू बिचमा एउटा पहिचान राख्ने, अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड। पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशक्त अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा अध्यक्षको सिफारिस अथवा वडा अध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट। र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशक्त होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ। त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ हामीले।
9: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा ओडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन ओडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईंलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढ़ीपछि तपाईं अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरै जना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रयस्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सूरज तिवारी:
11: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पूरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लाई ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन, त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागू पदार्थको प्रयोग गर्ने या त जाँड रक्सीको प्रयोग गर्ने त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागू पदार्थको फेरि कुलत पर्ने सामान हुन्छ त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो तर शरीरको लागि मात्रै हो व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्नु पनि मद्दत गर्दछ।
9: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी
12: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन उहाँको बुवासँग पहिलो दिन चिन्जान पनि थियो होइन उहाँ हुनुहुन्छ भन्ने थाहा छ त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन
4: सरकारवाला निकायका प्रतिनिधिबीच समन्वय महत्वपूर्ण विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्।
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउँ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिबार विशेषको पालो हो तर भटेकोशी बाढ़ीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा बाढ़ीपछि सरोकारवाला निकायदेखि प्रभावितसम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपत्पछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौं।
12: अहिले चाहिँ हामीले बालबालिका कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बहिन बालबालिका हुनुहुन्छ कसको चाहिँ बाबु आमा हुनुहुन्न यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ उहाँले पनि त्यस्तो बच्चा सन्देह गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो चाहे पुनर्स्थापना गर्नु पर्यो भने हामीले सन्देह गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ अनि अहिले नोटिस पनि जारी गरेको छ मैले तथा बालबालिकाले अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौँ होइन जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ उहाँहरू यहाँ आउनै सक्नु भएको छैन उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ हामी पनि मेन्टली प्रेसरमै छौँ अब 10 गते पनि हामीलाई यस्तो तनाव म पनि एउटा बच्चाको आमा मेरो पनि 5 वर्षको छोरी उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावक अब त्यस्तै त हुन्छ नि आफ्नो बच्चा होइन, उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, सन्देह पनि गरिरहेछौँ।
4: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बाल बालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
12: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिले दिनमा चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिसरलाई पनि जानकारी गराएको छौँ होइन, सन्वे गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पाएको छु, यहाँ सूचना सर सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
4: यो बाढी पछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
12: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भएको स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
4: बाल अधिकार परिषदले के भनेको छ हजुर?
12: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ सन्वे गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबु विहीन, अब हामीले त आमा बाबुबिहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलिपछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने भन्ने कुराहरू चाहिँ हामीले
4: गर। हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेर
12: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ। जस्तै अब स्कुल जानुभयो, पारिपट्टि स्कुल भएको बच्चाहरू त उही ऊ हुनुभयो, अड्किनु भयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिले दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
4: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छरछिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अपनाउनुपर्छ?
12: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ होइन, उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि, उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या, अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ।
4: घटेपछि बाढीको 11 दिनमा 2 जनाको सकुशल उद्धार आज भयो, मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कनेहरूको संख्या पनि बढ़दैछ। बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवारभीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो, काठमाण्डुको विजय शुरूआत भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।